0: रेडियो सफलता 103.4 मेगाहर्ट
1: सुन्न मन लाग्यो।

0: राखौ है कस्तो बच्चा ज्ञान गुणका कुरा नि बुझी राखौ है
1: साच्चै सफलता हामी सबैको सफलताको लागि
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203625 9806535380। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9166715475।
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कंसल्टेंसी प्राइवेट लिमिटेड नाडुंगा पोखराट कास्की फोन नंबर 0165531 98067881234 97050771123 व्हाट्सएप नंबर 98011 77123।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97569 50960। दोस्तीटु मिट सप।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9987285575 9807154 9857325575।
3: डिभिजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
4: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
3: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061-570-171।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
9: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
8: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
10: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
11: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
10: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
11: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकार्यमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7। वडावासीका समस्या सुझाव र चाहना, वडा भित्रका गतिविधि र सेवा प्रवाह, कहिले जनप्रतिनिधि संघको अन्तरंग त कहिले टोल विकास संस्था, आमा समूह, युवा क्लब, ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्व संघको कुराकानी। कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:30 बजेदेखि सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो वडा नम्बर 7।

0: नमस्कार। कार्यक्रम हाम्रो ओडा नम्बर 7 सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम हाम्रो ओडा नम्बर 7 आउने गर्दछ। हप्तामा दुई बार हप्ताको मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि कार्यक्रम हाम्रो ओडा नम्बर 7 मा हामी ओडामा भइरहेका गतिविधिहरूलाई छलफल गर्छौं र यहाँ भइरहेका सुशासन, पारदर्शिता, त्यो सँगसँगै विकास निर्माणका कामहरूको विषयमा छलफल गर्ने गर्दछौं। यो कार्यक्रम पोखरा महानगरपालिका ओडा नम्बर 7 सँगको सहकार्यमा हामीले तयार गरेका हौं। आज हामीसँग यस कार्यक्रममा छलफलका लागि हुनुहुन्छ सामाजिक क्षेत्रमा अत्यन्त लामो समयदेखि क्रियाशील व्यक्तित्व हुनुहुन्छ नुवाथोक टोल विकास संस्थाका अध्यक्ष हुनुहुन्छ दामोदर बराल। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद। हाम्रो ओडा नम्बर 7 रेडियो सफलता 103.4 सुनिरहनुभएका यहाँहरू सम्पूर्णमा नुवाथोक टोल विकास संस्था र मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो नमस्कार व्यक्त गर्न चाहन्छु।
0: हजुर, अहिले टोल विकास संस्थाले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: हामी टोलले परस् नै समग्र हामीले अहिलेसम्म गरेको कामलाई मूल्याङ्कनको हिसाबले हेरेरै क्वेसन प्रश्न सोधे जस्तो लाग्छ मलाई। सामान्यतया हामी टोल विकास संस्था भनेको यो सरकारलाई एउटा पुलको काम गर्ने संस्था मात्रै हो। हामीले चाहेर पनि हामी टोल विकास संस्थासँग आर्थिक हिसाबले हामी अत्यन्त कमजोर छौँ। हामीसँग राज्यले पैसा भनेको हामीलाई दिन सक्दैन। हामीले आफ्ना सदस्यहरूबाट केही अप्ठ्यारो पर्दा, गाह्रो पर्दा हामीलाई चाहिँ यी काम गर्नु पर्यो, यसरी तपाईँले सहयोग गर्नु पर्यो भने जुन कामको शीर्षकमा हामीले त्यो पैसा उहाँहरूबाट लिइन्छ त्यही शीर्षकमै हामीले खर्च गरेर हामी खर्च अहिलेसम्म गर्ने गरेका छौँ।
0: अहिले पछिल्लो समयमा भनौँ न टोल विकास संस्थाको काम, कर्तव्य, जिम्मेवारी अलि संकुचित बनाइएको
1: हो। संकुचित भन्दा नि अझ तपाईँको आजभन्दा 5-6 वर्ष अगाडि त अब हामी कहाँ थियौँ भन्ने कुरो पनि हामीलाई थाहा थिएन। अहिले बीचमा आइसकेपछि यो पछिल्लो स्थानीय सरकार आएपछि अब टोल विकास संस्थालाई पनि अगाडि लिएर आउनुपर्छ। उहाँहरूको सहयोग हामीले लियो भने हामीलाई काम गर्न सहयोग पुग्छ भन्ने हिसाबले अहिले पछिल्लोचोटि अलिकति क्रियाशील चाहिँ स्थानीय तहले हामीलाई गर्न खोजेको हो, किनभने हामी स्थानीय तह अन्तर्गत चल्ने संस्था हो। अब हामीले अब हाम्रो कुरा गर्नुहुन्छ भने हामी नुवाथोक टोल विकास संस्था विगत करिब हामी 20 वर्ष करिब हाराहारीबाट पनि हामी सञ्चालित छौँ। अब हाम्रो पोखरा महानगरपालिका वडा नम्बर 7 एकदम तपाईँको अब मान्छेले भन्दा देशको कर्णाली भने जस्तो तपाईँको त्यो भूभागमा पर्छ। हाम्रो चाहिँ पश्चिम भूभागमा हो, पछाडि भूभागमा पर्छ। हामीले पोखरा महानगरपालिकाका वडा नम्बर 5, 18, 6 तिनवटा वडा हाम्रो सिमानामा छन्। त्यो भन्दै गर्दा हाम्रो पोखरा पर्यटकीय सहर पनि हो र पर्यटकीय राजधानी पोखरालाई भनिँदै रहँदाखेरि हामी लेफ्ट साइड प्रवेश गर्ने मुख्यद्वारमा पनि हामी छौँ। त्यो हिसाबले अब हालका दिनसम्म अब हामीलाई स्थानीय सरकारबाट भएका र हाम्रो समाजले ठङ्गाई गरेका कामहरू टोल विकास संस्था मार्फत हामीले गर्दै आएका पनि छौँ।
0: हजुर, अहिले चाहिँ स्थानीय सरकारले गरिरहेका गतिविधिलाई चाहिँ एउटा सामाजिक क्षेत्रमा क्रियाशील संस्थाको हिसाबले, संस्थालाई नेतृत्व गरिरहेको हिसाबले चाहिँ कसरी हेर्नु भएको छ?
1: अब अहिले अब 81, 82, 83 काम चाहिँ अहिले लगातार चलिरहेको छ। त्यो बखतमा अब हामी म चाहिँ नुवाथोक टोल विकास संस्था मात्रै नभइकन अन्य सामाजिक क्रियाकलापहरूमा पनि म ओडासँग नजिक छु र ओडाबाट हुने विभिन्न सेवा प्रवाहको विषयमा समग्र वडा नम्बर 7 सम्पूर्णवासीहरूले एकमुष्ट रूपमा सबैले सेवा सहज रूपमा पाउनुपर्छ भनेर मैले त वकालत पनि गर्दै गरेको छु। र म आफ्नो टोलको हिसाबले भन्नुहुन्छ भने अब हामीले मेरो टोलमा ढलान बाटोहरू भइरहेका छन्, खानेपानीका पाइपहरू बिछिरहेका छन्, बिजुलीका पोलहरूमा तारहरू बिछाइरहेका छन्। अब हाम्रो पहल र स्थानीय सामाजिक सरकारहरूको सहयोगमा हामीले कैलाशेश्वर शिव मन्दिर वार्षिकको पधारोमा एउटा सामुदायिक बहुउद्देश्य भवन अहिले निर्माण गर्दैछौँ। अब हजुरलाई भन्नुपर्छ, अहिले भर्खरै पनि म त्यही कामको सिलसिलामा मन्त्रालय पुगेर आएका हौँ। सामाजिक विकास मन्त्रालयमा एउटा निवेदन पेश गरेर हाम्रो यो काम गर्न पर्यो, अपुरो काम हो, यसलाई चाहिँ बजेट दिनुहोस् भनेर हामी त्यो काममा राखेर मैले निवेदन त्यहाँ पेश गरेर आएको। मसँग सामाजिक सरकारसँग सम्बन्धित अरू व्यक्तिहरू पनि हुनुहुन्थ्यो, त्यो सम्बन्धित व्यक्तिहरू हामीसँगै गएर त्यो पनि धेरै आएका थियौँ। हामी समग्र रूपमा हामीलाई भन्नुपर्छ नुवाटोक टोल विकास संस्था सामाजिक क्रियाकलापको हिसाबले ओडाले अब यो 82-83 का कामको हिसाबले हामी एक तर्फी रूपमा ओडालाई सहयोग गर्ने हिसाबमा आफ्नो समाज बनाउने हिसाबमा हामी लागिरहेका छौं भन्नुपर्छ।
0: अहिले भनेपछि स्थानीय सरकारले गरेका विकास निर्माणका कामहरू जति पनि कामहरू भएका छन् मानवीय विकासका कामहरू भएका छन् यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: अब धेरै धेरै धेरै छन् यो कस्तो भन्दाखेरि स्थानीय सरकारले अब विभिन्न शीर्षकमा विभिन्न विकास निर्माण मात्रै सामान्यतया काम चाहिँ होइन अब हामीले यो शिक्षा स्वास्थ्य खेलकुद वातावरण अब विभिन्न समुदायहरूमा तालिम गोष्ठी यी सबै कामहरूले समग्र विकास हुने हो भन्ने मानक चाहिँ राज्यले राखेको छ र त्यही अनुसार हाम्रो स्थानीय तह पनि चलेको छ जस्तो लाग्छ। ओडामा विभिन्न किसिमका सिपमूलक तालिमहरू चलिरहेका छन्। हालसालै मात्रै मलाई सम्झना छ मैले मेरो आफ्नो टोलबाट पनि दुईजना प्रतिनिधिहरू पठाएको छु विवाहमा सगुन बनाउने तालिम भनेर ओडाले चाहिँ त्यो शीर्षक सायद अब एक दुई दिन अझै चल्ला सायद 12 दिनको कार्यक्रम हो भने जस्तो लाग्छ मलाई चाहिँ त्यो कार्यक्रम चलिरहेको छ। अहिले बाजा बजाउने तालिम मैनबत्ती बनाउने तालिम चप्पल बनाउने तालिम विभिन्न सिलाई कटाईका तालिमहरू अब ती कार्यक्रमहरूले समग्र हाम्रो ओडालाई धेरैलाई व्यावसायिक बनाउन सकियो भने मान्छेको जीवन स्तर माथि उठाउन सकिन्छ र समग्र रूपमा हाम्रो ओडालाई राम्रो ओडा बनाउन सकिन्छ भनेर ओडा कार्य लागिरहेको छ र त्यसमा हामीले पनि हैसियत थपिरहेका छौँ।
0: हजुर, भनेपछि विकास निर्माणका कामहरू देखिने गरी भएका
1: छन् विकास निर्माणका कामहरू देखिने गरी भएका छन्। सामान्यतया मान्छेले हेर्दाखेरि बाटो मानम कुनै वर्ष कुनै शीर्षकमा बाटो जस्तै मानम मेरै टोलको कुरा गरौं एउटा शीर्षकमा बाटो यो गर्नु पर्यो भनियो त्यो शीर्षकमा बाटो परेन ठिक छ अर्कोचोटि पर्ला अर्कोचोटि गरौँला भनिन्छ तर पनि के भने समग्र रूपमा ओडाबाट हुने कमसेकम अब अहिले पनि 1 करोडको हाराहारीमा त ओडाकै शीर्षक बजेट छ महानगरबाट आएको छ प्रदेशबाट आएको छ संघबाट आएको छ गर्दाखेरि करिब 3-4 करोडको काम त अहिले पनि हाम्रो ओडामा चलिरहेको छ नि त त्यो हिसाबले विकास निर्माणका अन्य सामाजिक विकासहरूका काम त भइरहेका छन्। त्यो हिसाबले अब हाम्रो वडा अध्यक्ष राममोहन आचार्य र सिङ्गो टिम छ त्यो टिम चाहिँ समग्र वडा विकास गर्नुपर्छ भनेर लागिराख्नु भएको छ। कर्मचारीहरू पनि आफ्नो काम इमान्दारितापूर्वक गर्नुपर्छ भनेर लागिराख्नु भएको छ। हजुरले समग्र रूपमा हाम्रो वडा नम्बर 7 यो कार्यक्रम तपाईँहरूले चलाइराख्दाखेरि हजुरहरूले पनि अब यहाँ विभिन्न अब वडाका सामाजिक ओडाका जनप्रतिनिधिहरू र विभिन्न समाज हाम्रो म जस्तै विभिन्न टोल विकास आमा समूह सायद धेरै साथीहरू लिएर आएर यहाँ तपाईँहरूले अन्तर्वार्ता लिइराख्दाखेरि उहाँ साथीहरूबाट पनि प्रतिक्रिया आइरहेको होला। अझ भन्नुपर्छ हामीले नुवाटोक टोल विकास संस्था वडा नम्बर 7 17 टोल विकास संस्था छन् समग्र रूपमा वडा कार्यालयले हाम्रो पनि मूल्याङ्कन गरेको होला हामीले के कस्तो काम गरेका छौँ भनेर हाम्रो पनि मूल्याङ्कन गरेको होला। समग्र रूपमा मलाई लाग्छ हामीले समग्र वडा नम्बर 7 बनाउनको लागि हामीले ओडा कार्यालयलाई घटाउने काम चाहिँ हामीले दिनरात गरिरहेका छौँ।
0: हजुर हजुर, यो मानवीय विकासका कामहरूको रिजल्ट अलि पछि देखिन्छ होइन, विकास भौतिक संरचनाका कामहरू तत्काल देखिने हुँदाखेरि ती मानवीय विकासका कामहरू जस्तै बाल बालिका ज्येष्ठ नागरिक होइन महिला हुनुहुन्छ एकल महिला सीमान्तकृत महिलाहरू यो क्षेत्रमा पनि काम गरेको देख्नु भएको छ?
1: काम गरेको छन्। अब हामीले म पनि ओडा बाल सञ्जालमा म पनि छु त्यहाँ ओडा बाल सञ्जालमा म पनि छु त्यो कार्यक्रम गर्नुपर्छ भनेर हामीले चाहिँ त्यहाँ प्रत्येक वर्ष केही निश्चित मात्रामा भए पनि बजेट छुट्याउनुपर्छ र त्यो बजेटले त्यो शीर्षकमा रहेर बालबालिकालाई विभिन्न कार्यक्रमहरू तालिमहरू र बालबालिकालाई अगाडि बढ्नको लागि के गर्न सकिन्छ ती कार्यक्रमहरू हामीले ल्याउनुपर्छ भनेर हामीले वडामा भन्दै गरेका पनि छौँ। अब विविध कारणले अघिल्लो वर्ष हामीले एउटा दुईवटा मात्रै कार्यक्रम गर्न सक्यौँ र पछिल्लो कार्यक्रम हामीले गर्न सकिएन समय अभावका कारणले र केटा बालबालिकाहरूको पढाइको हिसाबले पनि गर्न सकेन। समग्र रूपमा अब ओडाले अब ज्येष्ठ नागरिकको हकमा अब ज्येष्ठ नागरिकको हकमा कस्तो हुँदो रहेछ भने मैले चाहिँ अब अहिले अघिल्लोचोटि हाम्रो डिलीराम बुवा हुनुहुन्थ्यो अहिले चाहिँ हाम्रो विश्वेश्वर पराजुली हुनुहुन्छ ज्येष्ठ नागरिकको अध्यक्ष। अब हालसालै मात्रै करिब 130 जति ज्येष्ठ नागरिकहरू चाहिँ घुमेर नवग्रह मन्दिर कता घुमेर आउनुभयो उहाँहरू घुमेर आउनुभयो होइन। अब ज्येष्ठ नागरिकको हकमा पनि के गर्ने कसो गर्ने कसरी चाहिँ तपाईँहरूलाई राम्रो हुन्छ सहज हुन्छ जस्तै पुष्करेश्वर मन्दिरमा पनि एउटा ज्येष्ठ नागरिक एउटा कक्ष बनाइएको छ त्यहाँ तपाईँहरू आउनुहोस् गफ गर्नुहोस् विभिन्न कुराहरू सिक्नुहोस् टिभी हेर्नुहोस् तपाईँहरूलाई चिया खाजाको पनि व्यवस्था गराउँला भनेर वडाबाट त्यो शीर्षकमा पैसा छुट्याएको छु भन्नुभएको छ वडा अध्यक्षहरूले, विघ्न लगाइदियो कुनै समग्र वडाको हकमा त हामीले बजेट पनि माग्नु पर्यो एउटा कुरा, त्यहाँ आबद्ध सामाजिक संस्था जस्तै मेरो नुवाथोक छ, मैले नुवाथोकमा पनि भन्ने गर्छु बुहारलाई चाहिँ भन्ने गर्छु, होइन के गर्ने तपाईँहरू यत्रो हल पनि छ, हलमा कार्यक्रम गर्नु बस्नु कमसेकम वाद्यवादनका त्यस्ता सामग्रीहरू चाहिन्छ भने पनि हामी ल्याउँला भन्यो। के भने एक किसिमको भन्दाखेरि उहाँहरूले पनि हामीलाई ऊर्जा हिजो उहाँहरूकै ऊर्जाले आज हामी यहाँसम्म आएका हौँ। उहाँहरूले पनि अब आफूलाई आवश्यक भएको कुरा त उहाँहरूले पनि माग गर्ने हो। अब त्यस्तै छ, अब चाहिँ त्यो काम अब हामीले गरिरहेका छौँ, अब भोलिका दिनमा आवश्यक परेको ठाउँमा हामीले सहयोग गर्ने र वडा कार्यालयलाई घटघटाउने जिम्मा त हामी सधैँ पनि लिन्छौँ नि।
0: जियोस्, वडा कार्यालयले पनि स्थानीय संघ संस्थाहरूसँग समन्वय गरिराख्नुहुन्छ,
1: वडा कार्यालयले समन्वय गर्नुहुन्छ, के छ कसो छ भनेर भन्नुहुन्छ। तर के हो भने अब वडा कार्यालयले अब हाम्रो हकमा त हामीले पनि भन्छौँ हामीले के गर्ने, कमसेकम यो गर्दै हुन्थ्यो। अब हामीले हजुरलाई थाहा होला हामीले दुई वर्ष त हामीले दौड प्रतियोगिता पनि गरिसक्यौँ, त्यो पनि कमसेकम एक किसिमको वडावासीहरूलाई अगाडि बढाउनको लागि, स्वास्थ्य राख्नको लागि, कमसेकम नियमित रूपमा दौडिन प्रेरणा दिनको लागि त्यो कार्यक्रम त राम्रो थियो ताखेरि त होइन थियो। अब अहिले यो वर्ष पनि हामीले बजेट चाहिँ वडाले छुट्याएको छ, यो वर्ष पनि गर्ने भनेर एक किसिमले अस्ति पनि कुरा भएको थियो। दुई वर्ष राम्रै पार्टिसिपेट करिब अघिल्लो वर्ष त 1200 पहिलो वर्ष, दोस्रो वर्ष पनि करिब 500-600 मान्छे वडावासीहरू हुनुहुन्थ्यो। त्यो हिसाबले त्यस्ता कार्यक्रमहरूले वडावासीहरूलाई त राम्रै भएको छ। वडाले पनि ती शीर्षकहरूमा बजेट छुट्याएकै छ।
0: हजुर, समन्वय पनि राम्रो रहेको छ भनेपछि, जस्तै तपाईँ एउटा सामाजिक क्षेत्रमा लागि परेको व्यक्ति होइन, वडामा जाँदाखेरि यति देखिने काम गए, सेवाग्राहीहरू को गुनासो अथवा सन्तुष्टि कतिको पाउनुहुन्छ?
1: सेवाग्राही अनि म पनि सोध्छु तपाईँलाई, जस्तै भनौँ न, मैले करिब सामाजिक क्षेत्रमा लागेको, मेरो पनि उमेर करिब 25-30 वर्ष भइसक्यो, म यही क्षेत्रमा वडा नम्बर सातका गल्ली र वडा नम्बर सातका प्रत्येक मान्छेहरूसँग साक्षात्कार गरे जस्तो मलाई आफूलाई पनि भान हुन्छ। अब त्यो हिसाबले करिब चाहिँ नुवाथोकबाट घारीपाटनसम्मका करिब धेरै मान्छेहरूलाई करिब अझ भनौँ 50 माथिका मानिसहरूलाई, त्यो हिसाबले मैले पनि करिब सबैलाई चिन्छु जस्तो लाग्छ, अधिकांशलाई चिन्छु जस्तो लाग्छ। त्यो हिसाबले काममा आउँदाखेरि कता आउनुभयो बुवा आमा दाई भाइ कता आउनुभयो, केही अप्ठ्यारो थियो कि तपाईँहरूलाई भने, होइन ठिक छ बाबु ठिक छ, अनि काम राम्रो भएको छ, हामीले लिएर आएको काम यसरी गरिदिनु भएको छ भनेर उहाँहरूको गुनासो त्यति साह्रै गुनासो चाहिँ भयो जस्तो लाग्दैन होला। काम चाहिँ भएको छ, काम चाहिँ सहज तरिकाले भएको छ भन्ने बुझ्नुपर्छ हामीले चाहिँ।
0: यति हुँदाहुँदै पनि वडाले पनि काम गरिरहेको छ होइन, कहिलेकाहीँ केही कुराहरू निर्देशन मान्नुपर्ने हुन्छन्, जस्तै यति बेला अहिले अभिलेखीकरणको कामहरू भइरहेको छ, कतिपय गुनासो अलि यो अभिलेखीकरणमा चाहिँ सँगसँगै राजस्व बढी भयो भन्ने गुनासाहरू पनि आएका छन्, त्यो चाहिँ कस्तो
1: हो? हजुरले भनेको कुरामा मेरो पनि केही विमतिहरू त मेरो पनि छन्। अहिले अभिलेखीकरणको भन्ने कुरा आइराखेको छ, राज्यले के भने अभिलेखीकरण भनेको पहिला अभिलेखीकरण नभएकालाई पुनः अभिलेखन गराउनु, तपाईँहरूको घर जग्गाहरूलाई भोलि चाहिँ तपाईँको बच्चाहरू पढाउनु पर्ला, ब्याङ्कबाट लोन निकाल्नु पर्ला, ती सबै हिसाबले तपाईँहरूलाई सजिलो हुन्छ, वडामा आएर अभिलेखन गर्नुहोस्, वडा कार्यालयबाट ती सेवा सुविधाहरू तपाईँहरूलाई दिन्छौँ भन्नुभएको छ। तर धेरैको गुनासो अलिकति पैसा अलिकति बढी भयो कि भन्ने कुरा चाहिँ आइरहेको छ। तर चाहिँ अब मैले हामीले बुझ्दाखेरि चाहिँ के कुरा भने, होइन तपाईँहरूको चाहिँ यत्रो समयसम्म 2-3 वर्ष त नगर्नु भएन, त्यो हिसाबले चाहिँ 2-3 वर्षको खप्टिँदा बढी भएको भन्ने कुरा भएको छ। तर पनि राज्यले जनतालाई अप्ठ्यारो पर्ने गरेर काम गर्न हुँदैन भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ छ। त्यो हिसाबले राज्यले चाहिँ अब अहिले गरियो भने पनि ठिक छ, अब पहिलो अघिल्लो वर्ष विविध कारणले गर्न सकिएन नै होला, त्यो एउटा पाटो छ। अब गर्न आउनुहुन्छ सहज तरिकाले जनतालाई के कसरी सेवा दिन सकिन्छ भनेर, त्यो राज्यले पनि सोच्नुपर्ने विषय हो। यदि राज्यबाट धेरै जनताबाट गुनासो आएको छ भने त्यसमा राज्यले पक्कै पनि ध्यान पुर्याउनेछ आगामी दिनमा, अहिले तिरिसके पनि आगामी वर्षहरूमा त्यसलाई चाहिँ मिलाउने गरेर त्यो शीर्षक मिलाउला भन्ने पनि मैले विश्वास लिएको छु। अलिकति केही बढी छ भन्ने गुनासो चाहिँ पक्कै पनि आएको छ।
0: यो फेरि पनि नक्सा बनिसकेका घरहरूको नि फेरि नक्सा बनाउनु पर्ने अनि दोहोरो तिर्बलै पर्छ भन्ने खालको कुरा आएको छ कि,
1: अनि नक्सामा पनि सामान्य नक्सा बनाउँदा पनि त्यो इन्जिनियरहरूले पनि बढी पैसा लिएर भन्ने गुनासो मैले अस्ति पनि हाम्रो वडाका प्राविधिकहरूसँग मैले पनि गफ गरेको थिएँ, अनि अलिकति बढी पैसा लिए यस्तो दिन नहुने भनेर चाहिँ त्यो हिसाबले पनि कुरा उहाँहरूले गरिरहनु भएको थियो। त्यो पक्कै पनि राम्रो होइन, किनभने महानगरपालिकाले त्यसको अनुगमन गर्नु पर्यो, छड्के हान्न पर्यो नि त, हान्न पर्यो जनतालाई। जनतालाई यदि सुविधा भएको छैन, जनता चाहिँ त्योबाट चाहिँ जनताले धेरै नोक्सानी बेहोर्नु परेको छ भने महानगरपालिका हाम्रो स्थानीय निकायहरू छन्, यस्ता यता जनप्रतिनिधिहरू छन्, कर्मचारीहरू छन्, त्यो हिसाबले उहाँहरूले पनि अनुगमन गर्नु पर्यो भन्ने मेरो बुझाइ हो।
0: हजुर, एउटा टोल विकास संस्थाको नेतृत्व गरिरहेको व्यक्तित्व भएको हुनाले अहिले महानगरपालिकाले जुन खालको यो फिर्केको आसपासका टहराहरू हटाउँदैछ, यसलाई चाहिँ कसरी?
1: अब यो त यसलाई त सामान्य रूपमा बुझ्नु पर्छ भने जस्तो लाग्छ मलाई। अब के हो भने हिजो अब पोखरामा सायद अब खेतीबारीपट्टि एउटा फिर्के खोला छ, एउटा हाम्रो बुनौदीलाई त सामान्य खोला भनेर त्यसलाई बयान गर्न त मिल्छ जस्तो मलाई लाग्दैन। बुनौदी त सामान्य कुलो हो, सामान्य मनोकामना मन्दिरबाट सुरु भएर यही बुनौ फिर्के खोलामा मिसिनियो। बुनौदीको त सानो छ, त्यो हिसाबले अब यो फिर्के खोलाको हकमा के हो भने हिजो फिर्के खोला हिँडेको ठाउँमै हिजो महानगरपालिकाले पिलरहरू गाडेको छ। अहिले त्यो दुईटा पिलरहरू गाडेको बीच भागलाई मात्रै फुटालेको हो। सामान्यतया अब हामी यति लाचार छौं, हाम्रो यी भनौँ न महानगरपालिका हाम्रा स्थानीय सरकारहरू यति लाचार छन्। हिजो तपाईँको अब सामान्यतया हामी लायन्स क्लबको बिल्डिङतिर जाउँ, त्यो बिल्डिङ हिजो सार्वजनिक जग्गा हो, त्यहाँ त्यो भवन बनाउँदाखेरि मलाई लाग्छ त्यहाँ मायाज्ञ लगाइएको थियो, मायाज्ञ लगाएर त्यहाँ पैसा उठाइएको थियो। त्यो पैसामा तपाईँ हाम्रो सबैको सानो ठुलो सबैको पैसा लगानी परेको छ। त्यहाँ राज्यले महानगरपालिकाले त्यो जग्गा त्यो संस्थालाई दिएर फेरि स्थानीय सरकारले त्यो भवन बनाउनलाई त्यहाँ खर्च गरेर मायाज्ञमा उठेको पैसा लगानी गरेर त्यो भवन त्यहाँ बनाउन दिनु उपयुक्त थियो कि थिएन भन्ने कुरा त सरकारले जान्नुपर्छ। हामीलाई लाग्छ हाम्रो तर्फबाट हेर्दाखेरि त्यो बिल्कुल एकदम गलत थियो, त्यसको परिणाम अहिले हामी सबैले भोगिरहेका छौँ।
0: अझै पनि धेरै बहुउद्देश्य भवनहरू सार्वजनिक जग्गामै बनेका छन् होइन, तर यो अझै पनि हामी क्लियर नभएको
1: हो
0: कि जस्तो लाग्छ कि पनि होइन। धेरै छन् नि त हाम्रै क्रियापुत्री भवनदेखि लिएर बहुउद्देश्य भवनहरू, आमा समूह क्लबका भवनहरू छन् नि त होइन। यिनको संरक्षण राज्यको लगानी पनि परेको छ, यिनलाई संरक्षण गर्नुपर्ने होला दायित्व, अब यसलाई कसरी लाने?
1: अब एकदम हजुरले भनेको कुरा ठिक हो। मलाई पनि के लाग्छ भने अब हिजो त्यो त फिर्के खोलाको कन्डिसनमा, फिर्के खोलामा त्यस्ता तपाईँको फोटोग्राफरसँगका बिजुलीका प्लम्बरका त्यस्ता धेरै अफिसहरू छन्, त्यहाँ अफिसहरू छन्। कमसेकम एक तला दुई तला भाडामा दिनुभएको छ उहाँहरूले आफ्नो संस्था चलाउनुको लागि होला, एक तलामा आफ्नो अफिस राख्नु भएको छ। अब त्यस्ता मन्दिरहरू छन्, पार्टी बाबुहरू त्यस्ता ठाउँमा धेरै छन्। अब त्यो भोलि फिर्के खोलालाई अहिले त दक्षिण कोरियाको चाहिँ कुरा गरिराख्नु भएको छ स्थानीय सरकार प्रमुखले, त्यो हिसाबले चाहिँ त्यो अनुसारको हामीले बनाउनु नि हो फिर्के खोलालाई भनेर भन्नुभएको छ। त्यो हिसाबले भएछ भने राम्रै बन्ला पोखरा, त्यसलाई पनि अब त्यो राम्रै बन्ला भन्ने हामीले अपेक्षा गर्ने
0: होइन।
1: अब अरू अब अन्य कुराको हकमा अब यी पोखरामा रहेका सार्वजनिक जग्गाहरूमा एउटा कुरा के हो भने सामाजिक संस्थाका भवन पनि त त्यस्तै ठाउँमा हो, सामाजिक संस्थाले भवन पैसा तिरेर किनेर बनाउने भन्ने कुरा त गाह्रो पनि भयो। सामाजिक संस्थामा पैसा त हुँदैन, तर पनि के हो भने राज्यले त्यो सामाजिक संस्थालाई त्यो जग्गा दिने बेलाको हकमा भोलि बाटोघाटो बनाउँदाखेरि अन्य सामाजिक कामहरू गर्दाखेरि यो जग्गा दिएर असर पर्छ कि पर्दैन, अथवा सामाजिक म नुवार्थोक टोलपी संस्था गरेर छु, म चाहिँ भोलि महानगरपालिकामा अथवा वडाबाट गएर एउटा सिफारिस लिएर गएर मलाई एउटा भवन बनाउनु पर्यो, मलाई यो पुष्पलाल पाराको ट्याक्क अगाडिपट्टिको मुखपट्टिको जग्गा दिनु भनेर मैले मागे भने मलाई त्यो जग्गा दिन उपयुक्त हुन्छ कि हुँदैन भनेर उहाँहरूले मूल्याङ्कन गर्ने कुरा हो नि त। अब अहिले त मैले भन्छु मलाई त सही हिसाबले यहाँ अगाडि बढ्नु पाएँ, दुईवटा सर्ट भाडा लगाइहाल्थेँ, माथिल्लो तलामा चाहिँ मैले चाहिँ अफिस चलाउँथेँ, भाडाले अफिस चल्थ्यो भनेर मैले भनौँला, त्यो वास्तवमा कालान्तरको लागि त्यो राम्रो त होइन नि त। हो यस्ता कुरामा स्थानीय सरकार अलिक चनाखो हुनुपर्छ भन्ने मेरो ठम्याइ हो।
0: हजुर, कहिले काहीँ कति ठाउँमा त कस्तो पनि देखियो भने तपाईँले भने जस्तै त्यो ठ्याक्कै स्थानीय सरकारमा को छ, ठ्याक्कै भनौँ न सबै कुरा मिल्ने व्यक्ति छ, उसले महानगरमा नि पौष राख्छ, त्यस्ता व्यक्तिले लगे पनि के
1: त्यो
0: देखियो नि त। अब बस पार्ककै जग्गाहरू देखिए होइन,
1: बस पार्कमै कुरा गरौँ 219 रोपनी जग्गा राज्यले अधिग्रहण गरेको भन्छ। अब अहिले चाहिँ तपाईँको चाहिँ बाटोमा यति रोपनी सकियो, अनि यति रोपनी चाहिँ हिजो चाहिँ त्यहाँ बसेकालाई चाहिँ बिक्री गर्दाखेरि यति रोपनी सकियो भन्दाखेरि अहिले सरकार 158-160 रोपनी भन्दा बढी जग्गा त त्यहाँ देखियो जस्तो मैले मानेको छैन त समाचार सुन्दा। एक त्यो त्यो ठिक हो कि होइन, त्यसरी दिँदाखेरि त आखिर बिग्रियो त, त्यत्रो तपाईँको 200+ रोपनी चाहिँ राज्यले बसपाक बनाउने भनेर राखेको छ, अहिले त्यहाँ त त्यो जग्गा त कतिपय आधी जग्गा भनेको त आधी जग्गा कहाँ हरायो भन्नुपर्ने अवस्था त छ त आखिरी त, यी कुरामा अलिकति स्थानीय सरकार राज्य अलिकति जनाएको हुनुपर्छ भन्ने बुझाइ पनि हो हाम्रो।
0: हजुर हजुर, यो सँगसँगै जस्तै स्थानीय सरकारले अझै हामीसँग भएका संघ संस्थालाई, सामाजिक संघ संस्थालाई अझै मोबिलाइज गर्न कस्तो खालको कार्यक्रम ल्याउनुपर्छ?
1: अब यस्तो यस्तो छ, यो कस्तो छ भन्दाखेरि अब हामी सामाजिक संघ संस्था, अब अहिले त हजुरले पनि तपाईँ पनि धेरै संस्थामा हुनुहुन्छ, हजुरले पनि बुझिराख्नु भएको होला, मलाई लाग्छ अहिले यतिखेर त संस्था चलाउनुको लागि धेरै गाह्रो मानेको छु मैले। हिजोका दिनमा अब संस्था पनि कस्तो भयो भने तपाईँको चाहिँ चुनावको बेलामा संस्थाको अलि महत्व हुँदो रहेछ, चुनावको बेलामा होइन म हुन्छु अध्यक्ष म हुन्छु सचिव म हुन्छु भनेर चाहिँ त्यो हिसाबले आफ्नो प्यानलका आफ्ना मान्छे त्यहाँ गइदिए आफ्नो अनुकूलको हित अनुसारको अथवा चाहिँ आफ्नो संस्था बलियो हुन्छ भन्ने चाहिँ त्यो बुझाइ चाहिँ धेरैमा रहेको देखियो। र अब अहिले पनि मेरै संस्थाको कुरा गर्नुहुन्छ भने अब परिपरि तपाईँको मेरो संस्थाकै हकमा पनि होइन आज मिटिङ बस्नु पर्यो भन्यो भने साथीहरूलाई होइन यसो गरौँ न आजभन्दा भोलि बसौँ भनेको, भोलि भनेको त सधैँ त्यस्तो त भोलि अर्काको मिल्दैन अर्काको मिल्दैन, मिटिङ बस्नै पनि गाह्रो छ। अब आज बिहानको मात्रै अब हाम्रो कुरामा मैले त्यो कुरा जोडिहालेँ, अब हिजो हाम्रो पुष्पलाल पार्क भन्ने हजुरले देख्नु भएको छ, पुष्पलाल पार्कमा माथिल्लो हाम्रो जुन मिटिङ बैठक हल छ त्यो बैठक हलको सिसा परियो, अब त्यहाँ के भने पुष्पलाल पार्कमा यतिखेर चाहिँ

0: भित्र पनि अब हाम्रो सिसी क्यामेरा अहिले त्यतिखेर चलेको त छैन, तैपनि त्यहाँ सामानहरू छन् केही हरायो कि भनेर मैले ढोका नफर्किन पुलिस आएपछि ढोका हेऱ्यो, सामान चाहिँ केही लड्यो भने त्यहाँ खेती नोक्सान चाहिँ गरेँ अनि त्यहाँ फोहोर पनि भयो भनेर चाहिँ होइन त्यसो भने सरसफाई गर्नु पर्यो भनेर अब त्यो नै अब भनेर भनियो। अनि आज बिहान चाहिँ सरसफाई कार्यक्रम मैले हाम्रो नुवाथोक टोल विकास संस्थाकै अगुवाईमा मैले कार्यक्रम राखेको थिएँ। अब आज करिब करिब 30 जना जति साथीहरू हुनुहुन्थ्यो त्यहाँ आएर हामीले केही मात्रामा सरसफाई गरिएको छ। अब के हो भने सामाजिक संस्था चलाउन चाहिँ गाह्रो छ, चलाउन चाहिँ गाह्रो छ। आइदिनुहोस् भनेर साथीहरूलाई अब हाम्रा भनौँ न टोलका साथीहरूलाई आउनुहोस् न एकैछिन काम गरौँ सामाजिक काम हो भनेर भन्दाखेरि पनि होइन कसैको टाइम हुँदैन कसैको टाइम हुँदैन भने अब आज एकजना आउला भोलि अर्कोजना नआउला भनेर भन्दा जतिजना हुन्छ त्यतिजनाले भनेर आज केही मात्रामा गरियो। अब संस्थालाई गाह्रो छ, संस्थालाई हिजोको जस्तो भने जस्तो संस्थामा त्यति मोह भयो जस्तो मैले मानेको चाहिँ छैन, पक्कै पनि छैन।
1: त्यो तपाईँले भने जस्तै त्यो सामाजिक भावना पनि हराउँदै गएको,
0: तपाईँ
1: अघि नै भनिहाल्नु भयो 25-30 वर्ष त सामाजिक क्षेत्रमा लाग्यो, हामी पनि तपाईँकै पछि लाग्यौँ होइन, त्यो हिसाबले पनि अहिले पछिल्लो समयमा एकदमै के सामाजिक काम गर्नुपर्छ भन्ने खालको भावना नयाँ पुस्तामा पनि छैन
0: छैन छैन। अब यस्तो यस्तो रहेछ, अब अहिलेका केटाकेटीको हकमा चाहिँ के भने अब बोर्डिङ स्कुल पढ्छन् अहिलेका बाबु नानीहरू होइन, धेरैजना बोर्डिङ स्कुल पढ्छन्, अब विशेष गरी बजारका त करिब करिब अधिकांश पढ्छन्, अनि पढिसकेपछि उनीहरूको चाहिँ त्यो सेड्युलै त्यस्तै हुँदो रहेछ के हुँदो रहेछ। अब हाम्रो पालामा त हामी स्कुल त आउने बित्तिकै बाहिर निस्किने आइहाल्यो अनि समाज बुझ्ने खेल्ने गरिन्थ्यो, अहिलेका अब केटाकेटीहरूलाई मोबाइलले पनि अलि अल्झाइराखेको जस्तो लाग्छ, बाहिर समाजमा निस्किने के छ कसो छ हामीले पनि केही गर्न सकिन्छ कि भनेर त्यो गर्ने वातावरण चाहिँ छैन। मैले यही सन्दर्भमा मैले अर्को कुरा पनि हजुरलाई उल्लेख गरेँ, हामीले नुवाथोक टोल विकास संस्थाको संस्थाले हामीले चाहिँ बाल बालिकाका लागि तपाईँको यो विभिन्न कार्यक्रमहरू गर्नुपर्छ भनेर अतिरिक्त क्रियाकलाप भनेर त्यहाँ हामीले एउटा कार्यक्रम गऱ्यौँ, करिब करिब 52-54 हप्तासम्म त्यो कार्यक्रम चल्यो। त्यो कार्यक्रममा हाम्रो भनौँ न यो लोकल राष्ट्रिय मिडियाहरूले पनि त्यसलाई राम्रै कभरेज गरेका थिए। अब हामीले त्यो कार्यक्रम 52 हप्तासम्म गर्दा त्यो कार्यक्रममा 25-30 जना 40 जनासम्म बालबालिकाहरू त्यो कार्यक्रममा आउँथे, हामीले हप्ताको एक दिन त्यो कार्यक्रम गरिन्थ्यो। त्यो कार्यक्रममा हामीले प्रत्येक हप्ता हामीले कहिले योग ध्यान, कहिले धर्म, कहिले शिक्षा, कहिले संस्कृति, कहिले खेलकुद, त्यो लगायतका विभिन्न पोखरामा रहेर आफ्नो कर्म गरिरहनुभएका मानवहरूलाई हामीले लिएर आएर त्यहाँ तालिम दिन्थ्यो। त्यो अनुसार त्यो कार्यक्रम चाहिँ चलेकै थियो। त्यो कार्यक्रम पनि हाम्रा यिनै सामाजिक भावना अलिक कम भएरै त्यो कार्यक्रम चाहिँ बन्द गर्नु पर्यो, किन भन्दाखेरि एउटा कुरो अभिभावकहरूले पनि त्यति चाहिँ त्यसलाई चासो लिइदिनु भएन। अब त्यो हिसाबले त्यो कार्यक्रम अहिले बन्द गर्नु पर्यो। करिब करिब त्यो कार्यक्रम सम्भवतः मलाई लाग्छ नेपालमा कसैले पनि गरेका थिएनन् त्यो कार्यक्रम, हामीले सुरु गरेका 52 हप्ता हामीले त्यो कार्यक्रम गऱ्यौँ। त्यो कार्यक्रमको रिजल्ट पनि बिस्तारै आउँदै थियो, त्यो कार्यक्रम बन्द गर्नु पर्यो। अनि पछिल्लो चोटि फेरि त्यसको चाहिँ केही समयपछि बालबालिकालाई नै तिमीहरूलाई नै जिम्मा लिएर गर भनेर केटाकेटीलाई गर्न खोजाएको, केटाकेटीहरूले सकेन त्यो कार्यक्रम गर्न,
1: उपस्थितिको हिसाबले बन्द गर्नु पर्यो कि
0: आर्थिक त त्यो हिसाबले हामीले चाहिँ जुन बाहिरबाट हामीले चाहिँ त्यो प्रशिक्षकहरू बोलाइन्थ्यो त्यो अनुसार उहाँहरूलाई हामीले पे गरेर त ल्याउने होइन, हामीले यस्तो यस्तो कार्यक्रम छ, हाम्रा बालबालिकाहरू यति उपस्थित हुन्छन्, हजुरले आफ्नो विधामा गरेर बालबालिकालाई केही दिनुहोस् भनेर भनियो। त्यो हिसाबले हामीले पैसा चाहिँ तिरेर परेको थिएन, त्यो हिसाबले आर्थिक हिसाबले केटाकेटीलाई अब हामीले 1-1.5 घन्टाको कार्यक्रम गर्दा बिहानमा आउँदा घरमै चिया नास्ता गरेर आउँथे, त्यो हिसाबले आर्थिक हिसाबले त्यति हामीलाई मर्का चाहिँ परेको थिएन। पैसा पनि हामीले केटाकेटीसँग पैसा पनि उठाइएको थिएन, अब केही उठाउनु पर्छ कि अब केही गर्नुपर्छ कि भन्ने चरण हुँदै थियो, कार्यक्रममा बन्द गर्नु पर्यो।
1: भनेपछि थुप्रै कामहरू तपाईँ त भनौँ न समाजसँग एकदमै नजिक भएर काम गरेका थुप्रै अनुभव छन् होइन, समाजमा पनि बालबालिका आमाहरू ज्येष्ठ नागरिकहरू लगायत सबै समूहसँग चाहिँ नजिकै रहेर सामाजिक क्षेत्रमा लाग्नुभयो। अहिले यो क्षेत्रमा भनौँ न हाम्रो वडा नम्बर 7 चाहिँ तुरुन्तै गरिहाल्नुपर्ने काम चाहिँ के छ?
0: मलाई त अहिले त बिस्तारै यस्तो लाग्यो, अब यो एक किसिमले राज्यले यो भनौँ न अब पञ्चवर्षीय योजना अन्तर्गत यी कार्यक्रमहरू त दिनपर्ने रहेछ कि भन्ने मेरो पनि बुझाइरह्यो। अब केही तालिमहरू पोखराको लागि, हिजोको पोखराको लागि आजको पोखराको लागि होइन कि, हिजोको पोखरा थिए नि हाम्रा वडाहरू थिए नि हिजोको पोखरा, त्यो पोखराको लागि त्यति आवश्यक होइनन् कि, अनावश्यक यो खर्च भयो कि, बरु आजको पोखरामा अलिक गाउँ ठाउँतिर लिएर गएर त्यो कार्यक्रम दिन पाउने भने मान्छेहरू अलिकति चाहिँ कार्यक्रमले लाभान्वित हुन्थे कि भन्ने चाहिँ मेरो बुझाइ छ। त्यो हिसाबले वडामा पनि एक किसिमले कहिले कहिले कुरा चल्दाखेरि चाहिँ त्यति राम्रो भनेको त्यति

0: प्रोपकारी भने कि सधैँ एउटै मान्छे आउँछन् सधैँ एउटै मान्छे आउँछन् कार्यक्रममा त्यो एउटै मान्छे आएर चाहिँ यो कार्यक्रम अब तालिम मात्रै लिने केही पनि नगरिदिए पछि त्यति यो यत्रो खर्च गरेको काम भएन कि भनेर पनि कुरा चाहिँ चल्छन् अब सामग्र अब वडा कार्यालयले पनि ती कार्यक्रमहरू गर्नुपर्ने बाध्यता पनि छ किन भन्दाखेरि चाहिँ अब भनौँ न सरकारले पनि अब अन्तर्राष्ट्रिय स्तरबाट पखाले आउँदाखेरि कार्यक्रम गर्नैपर्छ भन्ने हिसाबको त्यो बजेटको शीर्षकै त्यही अनुसारले छुट्याएको होला पक्कै पनि त्यही होला अब हाम्रो महानगरसम्म हाम्रो वडासम्म आउँदा पनि त्यही अनुसारको शीर्षक भरि आउने होला यी अब केही अप्ठ्यारा विषयहरू पनि होलान् अब कमसेकम तालिम लिएका केही कमसेकम 2-4% 5% मान्छेले पनि केही गर्दै हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ हो अब के हो अब हामी एउटा कुरा हामी आफै पनि अनुशासन हुनुपर्छ तालिम लिएपछि केही गर्न गरे हुन्थ्यो भन्ने बुझाइ हो त नि अब गर्न समयले अब विभिन्न अब त्यो काम गर्नको लागि विभिन्न साधन स्रोतहरू आवश्यक पर्छन् अब मुख्य कुरा भनेको मुख्य त भनेको मान्छेको इच्छा शक्ति हो त्यो अनुसारले काम गर्न चाहिँ नसकेको अवस्था चाहिँ छ ओडाले ती कामहरूमा गरेको लगानी अलि त्यति फललाई देखिएको चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ
1: हजुर सामाजिक क्षेत्रमा लागिरहेको हिसाबले चाहिँ स्थानीय सरकारलाई केही सुझाव छ तपाईँको
0: होइन सुझाव त ठिक छ कामहरू गरिरहनु भएको छ अब कामहरू गरिरहनु भएको छ सबभर चाहिँ अब आफूले भनेको ठाउँमा होइन कि अब जनताले चाहिँ आवश्यक परेको ठाउँमा भोलिका दिनमा बजेट विनियोजन होस् त्यो अनुसारले काम होस् अति आवश्यक क्षेत्रमा काम गर्नुपर्छ अझै पनि अब पोखरामा विभिन्न विकास निर्माणका कामहरू भइरहेका छन् अब तपाईँको अहिले चाहिँ अन्डरग्राउण्ड बिजुलीको काम भइरहेको छ ठाउँ ठाउँमा ती कार्यालयहरूले पनि अहिले पोखरावासीलाई अप्ठ्यारो छ अब हाम्रै कुरा गर्नुहुन्छ भने अस्ति अब पानी पर्छ गुलाउँदी खोला ओह्रालो छ माथि ओह्रालो छ त्यो बाटो ओह्रालो छ अब त्यहाँ तपाईँको पानीले बगाएर पुरै बाटो खोता लिएर उ गर्यो अब हामीले पनि त्यो आयोजनाका इन्जिनियर लगायत साथीहरूसँग कुरा गऱ्यौँ यस्तो यस्तो भयो के गर्ने कसो गर्ने यसलाई कामलाई छिटो गर्न पाए हुन्थ्यो भनेर चाहिँ हामीले इन्जिनियरसँग कुरा गर्दाखेरि होइन गर्ने हो सर यस्तो यस्तो काम गराएरको अभाव छ अब भनेर भन्नुभयो त्यो ढलान चाहिँ भयो ढलान भएर केही भनौँ न त्यहाँ दुर्घटना चाहिँ हुन पाएको छैन ठुलो कुरा भनेको त्यही हो सरसफाई काम चाहिँ भन्ने बित्तिकै आएर काम गरिदिनुहुन्छ अब सामान्यतया अब वडा उज्यालो वडा भन्ने कार्यक्रम अब भनौँ न यो चलिराखेको छ अझै पनि पोलमा बत्तीहरू छैनन् अब के हो भने मैले त अब हाम्रो टोलतिरका साथीहरूलाई त के भन्छु भने अब उज्यालो वडा भनिया छ अब तपाईँको कमसेकम एउटा पोलमा बत्ती हाल्दाखेरि 4-5 रुपियाँ चल्ने मान्छेले लिन्छ अब त्यो हिसाबले बरु 4-5 रुपियाँ 4-5 गरौँ भएर तपाईँहरूले लगानी गर्नुभयो भने उत्तिखेरि बत्ती बल्छ वडालाई किन घजाउनु पर्यो भनेर चाहिँ यस्ता कामहरू बाटो ढलानदेखि लिएर सामान्य कामहरू कमसेकम बरु 2-2 छ उठाउनु बरु त्यहाँ सहभागिता बरु हामी पनि गरौँला भनेर त्यो अनुसारले सकभर सामान्य कामलाई वडा नताकौँ सकभर सामान्य कामलाई हामी आफै गरौँ भनेर वडा टोलवासीहरूलाई आग्रह पनि गरिरहेको छु अब समग्र रूपमा अब टोल विकास संस्था मैले सुरुमा पनि जोडेँ अहिले पनि जोड्दैछु अब हामीले पुलको काम गर्ने हो हामीले त्यो पुलको काम गरिरहेका छौँ भन्छु म चाहिँ
1: भनेपछि भनौँ न स्थानीय सरकारसँग धेरै अपेक्षा गर्नुभन्दा पनि हामी थुप्रै सामाजिक संस्थासम्म आफूले सकेको काम आफैले गरौँ भन्ने पनि हो नि
0: एकदम आफूले सकेको काम आफूले गर्ने भन्ने पनि के हो नि अब हामीमा एउटा अनुशासन पनि छैन मलाई लाग्छ मैले मेरो घरको पिँढीको कसरी बढाएर मैले पाटनमा पाइन घर बाहिर फाल्यो भने मैले घर सफा भएको महसुस चाहिँ गर्छु तर मैले घर सफा भएको महसुस गर्दा मैले चाहिँ बाहिरको वातावरण फोहोरवा भनेर मैले कहिले पनि भन्दिनँ त्यो चेतना थाल्न अत्यन्त जरुरी छ पोखरामा फोहोर मैला वर्गीकरणका यत्रा तालिमहरू चाहिँ तपाईँको यो युएनडिपी विश्व बैङ्क कोइका लगायतका संस्थाहरूले तालिम दिइरहेका छन् अब हाम्रो ओडामा पनि अहिले तपाईँको चाहिँ 5 टोल विकास संस्थालाई चाहिँ त्यो तालिम दिइरहेको छ हामीले पनि त्यो तालिम लिएका छौँ पटक पटक हाम्रा साथीहरूलाई चाहिँ त्यो तालिम हामीले दिएको छ अब त्यो तालिम दिँदै गर्दा मैले त मेरो टोलमा अहिले तपाईँको केही समय अगाडि पनि म करिब करिब 100 थान डस्टबिनहरू हामीले बाँडिसकेका छौँ फोहोर मैला तपाईँको एउटा चाहिँ कम्पोस्ट मल बनाउने अनि एउटा चाहिँ सुक्खा प्लास्टिकहरू राख्ने त्यो प्लास्टिकहरू त्यो भाँडामा राखिदिनुहोस् त्यो प्लास्टिकहरू बेच्ने काम म गर्छु भनेर साथीहरूलाई भनेको हुन्छु एउटा कुरो यो संस्था जुन अब यो संस्थाले यहाँ यो प्रोजेक्ट लिएर आएका छन् यो कोइका युएनडिपी विश्व ब्याङ्क लगायतका संस्थाहरूले यिनीहरू उहाँहरू पनि अलिकति चाहिँ अझै जनतामा अझै भिज्नु भएको छ जस्तो मलाई लाग्दैन अब मैले पनि एक दुईचोटि उहाँ साथीहरूलाई यो फर्मुला लिन आउनु पर्यो भन्दाखेरि चाहिँ कति छ सर भने कति छ त कति आज एक किलो होला कमसेकम भोलि 2-3-4-5-6 हुँदै जाने हो त्यसरी आउनुहोस् भनेर भनेको अझ पहिलो पछिल्लो थियो कि हुन्छ अब हामी आउँछौँ भनेर चाहिँ भन्ने खबर चाहिँ मैले पाएको छु होइन अब यस्तै छ अब बोलाउने हामीले नै हो अरू कोही आएर बनाइदिएला भन्ने चाहिँ हामीले अपेक्षा गर्न चाहिँ गर्न सक होला जस्तो लाग्दैन मलाई चाहिँ अब पोखरा बनाउने हामीले नै हो हामीले बनाउनुपर्छ अब हामीले नगरे अरू कसैले गर्दैन भन्ने चिन्ता चाहिँ सबै पोखरेलीलाई हुनुपर्छ भन्ने मेरो बुझाइ छ।
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: होइन, ठिक छ। अब हामीले आफ्नो आफ्नो मैले पटक पटक जोडिरहेको छु, हामीले आफ्नो कर्म गर्ने हो, हामी कर्म गर्नै आएका हौ, कर्म गर्नै आएका हौ। पोखरालाई बनाउनु पर्छ, आफ्नो घर टोल आँगन सफा राख्नुपर्छ, सफा राख्नुपर्छ। सगभर सबै पोखरावासी, अब हाम्रो ओडावासी, हाम्रो टोलवासी सबैजना मिलेर गर्न सकियो भने पोखरालाई राम्रो बनाउन सकिन्छ, हाम्रो ओडालाई राम्रो बनाउन सकिन्छ, हाम्रो टोललाई राम्रो बनाउन सकिन्छ भन्ने नै मेरो बुझाइ यो। अन्तमा हाम्रो नुवाकोट टोल विकास संस्थालाई हाम्रो वडा नम्बर 7 भन्ने कार्यक्रममा सम्झिनुभयो। यो समय र संवादको लागि रेडियो सफलता 103.4 लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र संस्था आभारी रहेको पनि चाहन्छु। धन्यवाद, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ यो समयका लागि। आज हामीले छलफल गर्यौं कार्यक्रम हाम्रो वडा नम्बर 7 नुवाथोक टोल विकास संस्थाले गरिरहेका गतिविधि, त्यो सँगसँगै सामाजिक संस्थाको भूमिकाको विषयमा छलफल गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा नुवाथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराललाई धेरै धेरै धन्यवाद दिँदै हामी शुक्रबार फेरि यस्तै सामाजिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व लिएर आउनेछौ र ओडामा भइरहेका गतिविधिहरूलाई खोतल्ने कोशिश गर्नेछौ भन्ने जानकारी दिँदै आजको कार्यक्रमबाट हामी सबै बिदा चाहन्छौ। यहाँहरूको दिन शुभ रहोस्।

0: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्टर्न ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: मरेको के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
5: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
4: सम्पर्क
5: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
8: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
10: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
11: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93, 97 56 50 960। दोस्तीटु मिट छ।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नंबर 98-11-77-123।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक

0: बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ
2: एरिया मै नि घर बनाउन लाख कुरा त चढाइ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
1: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-5259-04। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
11: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
10: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: आफूले हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9802517014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो।
7: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
10: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
9: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
10: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
9: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।
4: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा, 4 सिद्धार्थ चोक, फोन नम्बर 061570736, 9850302325, 9806535480। साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साईलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो र बुझिस्?

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा प्राप्त चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरताको लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैराने भइसके।
2: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23461, 98266 0698।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98460 59581,
4: 98165 15475।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
7: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
7: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेबस्टलफर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
11: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615553050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0165530071, 9807881234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चो, फोन नम्बर 0165530071।

76 110 প্রোপ্রাইটর মনোজ বাস্তুলা 98 5 30 22 225 98 5 30 26 110

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट छ
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98166 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे नानी, त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9556034। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615898488।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्जन गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झाल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
10: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छ।
13: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856011 86 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856203325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
9: होइन के भन्छ यो रेडियाले?
8: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165-74-225, 98560-21-440, 98560-60-127 र 98038-21-440। सम्झनु है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: 有这样这个字还没
1: 有你有你爸爸已经住的牛爸爸
0: 哎还没什么一个字还没 Radio Safoda 103.4 MHz

बच्ची है मेरी, यार की निगाहों में ख्वाहिश तेरी सजती।

पर्व सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

अब सफलताको साथमा नन स्टप म्युजिक नन स्टप म्युजिक सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा

0: भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462289।
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
3: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
4: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

0: यसैमै खै सोल्टी र त अझसम्म आइपुग्यो
1: ए आउँदै होला नि
0: साह्रै भेट्नु मन लाग्यो हो के कान्छ त्यो डालो यता ल्या त
1: ल
0: ए ऊ सोल्टीहरू पनि आइहाल्यो नि
2: आयो हो सोल्टी नि आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

अब सफलताको साथमा नन स्टप म्युजिक नॉनस्टॉप म्यूजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 0164599636 मा सुनौ मजाले नॉनस्टॉप म्यूजिक सफलताको साथमा

0: जस्तो सुपर ब्युटी कोही छैन संसारमै।
1: नमस्कार, म युनिक परियार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: यो खटारले फेरि टेन्सन दिए।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122445484।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।
4: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साइनमै खै स्टल्टीहरू त अझ त माइथे आउँदै होला नि अरे भेट्न मन लाग्छ्या हो
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9864000851।

तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01604599666।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055007 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 9066।

अब सफलता को साथ मा नॉन स्टॉप म्यूजिक नॉनस्टॉप म्यूजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 01454966 मा सुनौ मजाले नॉनस्टॉप म्यूजिक सफलताको साथमा

0: just a super beauty, koi chhaina sansar mai.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज.

0: नमस्ते, म निपेश ढाका। अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: वा क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
6: हेलो
7: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
8: किन यता उता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 9860309362 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98568728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0165553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुसी आज पनि खान पाइएन।
1: काम पाउन अलिअलि मिहिनेत गर्नुपर्छ कि, गुडीको कमाइ खाए जस्तो सजिलो छैन काम पाउनु। अलिकति पनि लाज लाग्दैन है, दिनभरि चोखा बस्यो, आवारा केटाहरू बटुल्यो, पैसा पुर्न पर्यो,

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860401081।
2: आयो है मासु, ताजा ताजा मासु दो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
6: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
5: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
6: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाओ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नमस्कार, म संगीतकार जय कुमार परियार। तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9956001186, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111। हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0615747668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपी टिभी, डिजिटल टिभी,
9: कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
10: कन्ट्याक्ट 0615530500 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np